0: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा। तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै, हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: Via TV, Via Secure, Ultra Boost, and 24-hour service assurance ka saath aba tapai ko Via Net bhayeko cha all good sampanna internet. Ra yesai khushi ma Via Net le pradan gardai cha free multi TV, 60 Mbps package ko saath ma 3 wata ra 40 Mbps package ko saath ma 2 wata Via TV. Via Net, all good sampanna internet. Samparka number 01-597-0444 ra 98-010-46410.
1: टाइम चेक
2: यति बेला बिहानको 7 बज्यो.
3: यस टाइम चेक को साथमा
0: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्ष धै नै ठाडो नो कम्प्रोमाइज.
0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा. शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज.

0: निगमको अनुरोध ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस्। ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस्। यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस्। बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस्। ग्यास पाइप रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्। अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस्। सावधानी अपनाऊ, दुर्घटनाबाट बचौ। साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस्। बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ। नेपाल आयल निगम लिमिटेड, बबरमहल, काठमाडौँ।
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानूनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ। कोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौँ। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाइ जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय।

0: नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरकेसिस, ग्यास्ट्रिक, अल्सर, कोलाइटिस, फाइस, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 0145 68 817 98 41 66 32 76।

0: दुई घन्टामा जम्मा दुईटा प्लेट पुछिस।
1: हेर पम्पा, अब यो प्लेट पुछ्ने काम मेरो सके जस्तो लाग्यो।
2: आयो छोरी?
3: आयो बाबा। के काम थियो बाबा?
2: अब यो होटल चाहिँ तिम्रो जिम्मामा छोडिदिन्छु।
3: होटल त जिम्मा लिन्छु बाबा, तर एकजना मान्छेलाई चाहिँ निकाल्नु पर्नेछ।
2: त्यो तिम्रो खुसी।

0: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसन्समा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59।
1: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाउँ। जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिक कृषक बनौ। धर्म संस्कृति सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका इमाडोल ललितपुर। नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
2: आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
1: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
2: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र शुद्धा सधैँ झुलको प्रयोग गरौँ।
1: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
2: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर गाडीमा मात्र विसर्जन गरौँ।
1: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
2: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
1: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
2: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
1: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
2: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
1: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
2: नागार्जुन नगरपालिका नगर कार्यपालिकाको कार्यालय हरि सिद्धि सीता पाइला।

0: टाइम चेक
1: यति बेला बिहानको 8 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्ष धै नै ठाडो नो गाउँको।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: 14
1: बजारमा नयाँ कि छैन।
0: नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ, त्यही भएर कण्ठ पारिराख्या
1: हो र दाई।
0: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ नि त।
1: 14-15 मलाई पनि कण्ठै भयो दाई।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: ललितपुरमा नगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमय वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढल्मा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तभित्र सम्पूर्ण बकेउता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका वडा नम्बर 23 थापा खेल, ललितपुर।
4: ललितपुर महानगरपालिका वडा नम्बर 24 थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म सम्पूर्ण बकेउता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिमाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका वडा नम्बर 24 दापाखेल, ललितपुर। काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
5: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ।
4: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
5: आफ्नो व्यवसाय तथा बहालकर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
4: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
5: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
4: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
5: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
4: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
5: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेना गरौ।
4: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
5: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
4: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
5: आफ्नो व्यवसाय तथा बहालकर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
4: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
5: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
4: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
5: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
4: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
5: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेना गरौ।
4: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार।

0: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: वडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेना गरौ।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: वडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेना गरौ।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँ। तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: वडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेना गरौ।
0: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु।

0: टाइम चेक
1: यति बेला बिहानको 9 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्ष धै नै ठाडो नो गाउँको
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बिमा संस्थान
2: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

0: फायर टिभी फायर सेक्योर अल्ट्रा बुस्ट अनि 24 आवर सर्भिस अस्युरेन्सका साथ अब तपाईँको भाइनेट भएको छ अल गुण सम्पन्न इन्टरनेट र यसै खुसीमा भाइनेटले प्रदान गर्दैछ फ्री मल्टी टिभी 60 MBPS प्याकेजको साथमा 3 वटा र 40 MBPS प्याकेजको साथमा 2 वटा फायर टिभी भाइनेट अल गुण सम्पन्न इन्टरनेट सम्पर्क नम्बर 01-5970444 र 98-010-4640
1: नेपाल आयल निगमको अनुरोध ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस् ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस् यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस् बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस् ग्यास पाइप रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस् अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस् सावधानी अपनाऊ दुर्घटनाबाट बचौ साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस् बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ नेपाल आयल निगम लिमिटेड बबरमहल काठमाडौँ

0: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: टाइम चेक
2: यति बेला बिहानको 10 बज्यो।
3: यस टाइम चेक को साथमा
4: शिवम सिमेन्ट
5: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षा धै नै ठाडो नो गाउँको।
4: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: टाइम चेक
4: यति बेला बिहानको 10 बज्यो
5: यस टाइम चेक को साथमा
6: शिवम सिमेन्ट
7: बाचायो गाह्रो नि पाउनलाई सारो जस्तै गर्छ पुरा शीर्ष धै नै ठाडो नो गाउँको
6: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज

ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानूनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौ। कोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौँ। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिऊ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिऊ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, पुल

0: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसन मा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59।
1: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाऊ। जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसाय कृषक बनौ। धर्म, संस्कृति, सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका इमाडोल।

0: चाहियो गाह्रो नि पाउनलाई साह्रो जस्तै गर्छ पुरा शीर्ष धै नै ठाडो नो गाउँको
1: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
2: रेसुङ्गाको शिर न्याउली बस्ने वन परदेशीको बाटो कुरेर फेरि परदेश हिँड्ने दिन भयो लगायत दर्जनौ गीत संगीतमा आफ्नो सृजना भरिसकेका ख्यातिप्राप्त सर्जक मन्त्री कौशलले ल्याए सीता लामिछाने विकर्ण र सीता रणपालको साथमा नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 लक्षित साङ्गीतिक प्रस्तुति दिदी बहिनी हो। भवन परियारको संगीत संयोजनमा मन्त्री कौशलको मौलिक लय तथा शब्द सृजना भित्र सीता लामिछाने विक र सीता रणपालको सुमधुर स्वर साथै पवन परियारको निर्देशन र सुरेश पाण्डेको कोरियोग्राफीमा दीपा रणपाल अनि सुमी बखाती लगायत थुप्रै कलाकारहरूको आकर्षक म्युजिक भिडियो अभिनयमा मन्त्री कौशल, सीता लामिछाने विक र सीता रणपालको तीज विशेष लोक साङ्गीतिक प्रस्तुति दिदी बहिनी हो। मन्त्री कौशल अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा। सल्लाह र सुझावका लागि लोकप्रिय सर्जक मन्त्री कौशल मोबाइल नम्बर 98 41 46

करिब 7 वर्ष अगाडि उनले ल्याइन् माइत छँदाको कथामा तीज गीत माइती। पुनः अहिले नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 लक्षित। तीज गीतमा हुनुपर्ने सामाजिक यथार्थ परक स्वाद। उषा केसी पोखरेलको प्रस्तुति घर घर। दीपक विकको संगीत संयोजनमा मंगल विकको लय अनि मंगल विक र उषा केसी पोखरेलको शब्द सृजना भित्र उषा केसी पोखरेलको सुमधुर स्वर साथै मंगल विकको निर्देशनमा अञ्जली तामाङ, नेत्रजी पन्त, शकुन्तला देवकोटा पाण्डे, गेबिका पन्त, प्रिय प्रसाद पन्त, तारा बन्जारा अनि प्रमिला पाण्डेको आकर्षक म्युजिक भिडियो अभिनयमा उषा केसी पोखरेलको तीज विशेष लोक साङ्गीतिक प्रस्तुति घर।

0: उषा पोखरेल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला।
1: ओइ ढोका खोल भने सुन्नुस्,
2: एउटा हातमा बोतल हुन्छ अर्को हातमा जुत्ता, दुई चार गिलास लाएपछि हुन्न भुइँमै खुट्टा।
0: सामाजिक यथार्थतालाई चित्रण गर्दै नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 को शुभकामना सहित लोकप्रिय गायक तथा सर्जक समीर आचार्यको तीज विशेष लोक सांगीतिक कोसेली लौन झाँक्री बा। विश्वास नेपालको संगीत संयोजन एवं लय सृजना र प्रेम जैरु अनि समीर आचार्यको शब्द सृजना भित्र समीर आचार्य इप्सल सञ्जाल अनि विश्वास नेपालको सुमधुर स्वर साथै शेर साउथको निर्देशनमा रवि कार्की इप्सल सञ्जाल अनि शेर साउथको आकर्षक म्युजिक भिडियो अभिनय लोकप्रिय गायक तथा सर्जक समीर आचार्यको तीज विशेष लोक सांगीतिक कोसेली लौन झाँक्री।

आचार्य डिजिटल म्युजिक युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत सङ्गीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।

सञ्जय श्रीपालको संगीत संयोजनमा सुनिता गुरुङ अनि अमृता तामाङको सुमधुर स्वर साथै नवीन श्रेष्ठको निर्देशनमा हिउँवाला गौतम, सन्ध्या सुवेदी, रामशरण श्रेष्ठ, प्रकाश श्रेष्ठ, सुनिता गुरुङ, कल्पना तामाङ, अम्बिका पाण्डे, राज लामा, फिल्म्स मगर, आयुषा गुरुङ, सपना गुरुङ, एकमाया गुरुङ र बाल कलाकार अंशु नगरकोटीको मन छुने म्युजिक भिडियो अभिनयमा नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 शुभकामना सहित सुनिता गुरुङको तीज विशेष लोक साङ्गीतिक कोशेली मेरी आमा।

0: एसकेडी म्युजिक युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला।
1: मेरो मन चोर्नेलाई मुटुको झ्यालखानामा आजीवन बन्दी बनाउनु छ, साह्रै बेइमानी रहेछ।

दुनिया संगीतका अनुरागीहरू माझ लोकप्रियता हासिल गरेका वरिष्ठ गायक तथा सर्जक धमेश दुलाल र पुरुषोत्तम धिताल्को पछिल्लो लोकदोहोरी गीत चुरा चुरा पवन वाङको संगीत संयोजनमा केशवराज चौलगाई अनि अमन दुलालको लय र पुरुषोत्तम धिताल्को शब्द सृजना भित्र धमेश दुलाल अनि शारदा रसाइलीको सुमधुर स्वर साथै निरेन श्रेष्ठको निर्देशनमा कुमार सुनेल दिपेन्द्र सोनाम सोनी बिसी अनि प्रमिला राज घतानीको आकर्षक म्युजिक भिडियो फिचरिङमा वरिष्ठ गायक तथा सर्जक धमेश दुलाल र पुरुषोत्तम धिताल्को पछिल्लो लोकदोहोरी गीत चुरा

गणेश दुलाल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।

नमस्कार। सधैँको श्रृङ्खलामा जस्तै तपाईँहरू आफ्नै सुख दुःखको साथी म कार्यक्रम प्रस्तोता राजु बोहरा यहाँहरूको रेडियो सेटमा आइसकेको छ है सुटुक्क। सुनेर साथ दिनुहोला, प्रतीक्षा गरिरहनु भएको थियो होला। अब प्रतीक्षाको घडी समापन भइसकेको छ। विभिन्न लोक तथा दोहोरी गीतहरू बज्छन् यो प्रस्तुतिमा आफ्नै कला संस्कृति र मौलिकतामा अडिक। त्यही लोक तथा दोहोरी गीतहरूको साथमा आज त मङ्गलबारको श्रृङ्खला हो, यहाँहरूको प्रतिभा प्रस्फुटन गर्ने जमर्को पनि हामी गर्नेछौँ। नेपाली नारीहरूको महान चाड हरितालिका तिज विशेष दिन हिजो गएको छ। पञ्चमीको दिनसम्म त तिज गीतहरू बजाउँदाखेरि अनुपयुक्त हुन्छ भन्ने मलाई लाग्दैन, बज्छन् नै। हामी केही तिज गीतहरू पनि मिश्रण गराउँला, अन्य दोहोरी गीतहरू पनि बजाउँला, सुनेर साथ दिनुहोला है। टेक्निकल पाटोमा यति बेला रेशमा नेपाली बहिनी, केशव लामा, ज्ञानु गौतम, राजकुमार चौधरीजी, गौरव दाहाल भाइ, सरिता तामाङ बहिनी, दियापुरी बहिनी, किरण सौगातपुन, प्रगतिगिरी, क्षितिजी, अनन्त ढकाल, रमेश धामीजी, आरजे प्रवीण व्यवस्था साई, राधिका साई, खिमा बोहरा, सुनिल मण्डेल, गणेश ओली, सङ्गीता राईजी, हिक्मत नेपाली अनि कमल धितालजी हाम्रो साथमा हुनुहुन्छ। यहाँहरू त अब साथमा नहुने कुरै भएन। प्रस्तुति लोक चौतारी भित्रमित्रहरू, आजको यो बसाइमा यहाँहरूको प्रतिभा प्रस्फुटन त गरिन्छ, तर स्टुडियोको ल्यान्डलाइनमा समस्या छ। 01477 0136 टेलिफोन सम्पर्क नगर्नुहोला आजको लागि, होइन। यहाँहरूले 9841329950 यो नम्बरमा कल गर्नुहोला र आफ्नो प्रतिभा सुनाउन सक्नुहुनेछ। हामी तितामिठा बातचित पनि गरौँला र लोक तथा दोहोरी गीत तयारी गीतको रूपमा पनि सुनौँला, सुनेर पनि साथ दिनुहोला जसलाई सम्पर्क गरिरहने अनुकूलता छैन। सहभागिता जनाउने मध्ये एकजना मित्रलाई हामी युएसटी टेलर्स एन्ड युनिफर्म हाउस काठमाडौँ सिद्धिचरण चोकको तर्फबाट आकर्षक उपहार प्रदान गर्नेछौँ, जहाँको प्रोप्राइटर हुनुहुन्छ मिलन दङ्गालीजी। यो पनि मैले अवगत गराइहालेँ। नम्बर चाहिँ स्मरण रहोस्, 9841329950 यो नम्बरमा आज सम्पर्क गर्नुहोला है भन्दै अब म प्रस्तुतलाई सङ्गीतमै बनाउँछु। गमेश दुलालको बिल्कुलै नयाँ गीत चुरा, यो गीत लिएँ। पुरुषोत्तम धितालको पनि प्रस्तुतिमा नाम छ, संयुक्त प्रस्तुतिको रूपमा छ यो गीत। गमेश दुलाल अनि शारदा रसाइलीको सुर, लय केशवराज चौलगाई र अमन दुलालको शब्द पुरुषोत्तम धितालको हामी सुनाइहाल्छौँ कार्यक्रमको प्रथम साङ्गीतिक गोषेली स्वरूप यो भाका। त्यसपछि यहाँहरूको सहभागिता हटाउँला, सुनेर हामीलाई साथ दिइरहनुहोला।

0: आदरणीय मित्रहरू, हामीले कार्यक्रमको प्रथम साङ्गीतिक कोशेली स्वरूपीय भाका प्रस्तुत गर्यौँ र अबलाई भने यहाँको सहभागिताभित्र यहाँको प्रतिभा सुन्ने हो। 9841329950 यो नम्बरमा कल गर्न सक्नुहुनेछ। स्टुडियोको ल्यान्डलाइनमा समस्या छ। यो जानकारी गराइसकेपछि एक मित्र आउनुभयो, म उहाँलाई बोलाउँछु। कहाँदेखिको हुनुहुन्छ? हेलो
1: नमस्कार
0: दीपिकाजी, तिज पर्व कस्तो भयो?
1: तिज त हजुरलाई थाहै छ, यसपालि मेरो तिज थिएन र हाम्रो नै अब अहिले पोहोर जस्तो रौनक कतै पनि देखिएन। रसुवा र नुवाकोट धादिङको घटनाले गर्दा, विशेष नुवाकोट रसुवा, यसैले गर्दाखेरि सबैको मनलाई दुखी बनाएको छ होइन। त्यही कारणले गर्दा खासै पोहोर जस्तो रौनक चाहिँ कतै पनि देखिएन र मेरो पनि थिएन र दायाँ बायाँ पनि हाम्रो टोलतिर कतै पनि रमझम नाचगान त्यस्तो केस पनि भएन। एकदमै अब शोकै भनौँ न, देशै शोकमा परेको बेला हामी चाहिँ के रमाइलो गर्ने भनेर होला होइन। सबैजना एकले अर्कोलाई दुःख पर्दा सपोर्ट भइरहेछ, समाज एकदमै दुखी छ र रमझममा त्यति छैन भन्न चाहन्छु। मैले देखेको वरपर यताउता हिँड्दा पनि पहिला जस्तो घर घरमा कस्तो रमाइलो हुन्थ्यो नि त होइन, अहिले क्यासेट बजाएर पुरा होइन मोबाइलमा बजाएर, अहिले त्यस्तो केही पनि छैन, सबै दुखी हुनुहुन्छ। यति मानव हामी सबै अरूलाई पर्दा आफू दुखी भएन भने के मानवता रहेर होइन।
0: व्यक्तिगत पीडाका कुराहरू अलग रहे, समग्र रूपमा देशै रोएको बेला कसलाई चाहिँ हर्ष उल्लास छाएको छ र कसैलाई चाहिँ कसलाई चाहिँ ढुक्कसँग दिल खोलेर यी विविध पर्वहरू मनाउने इच्छा जागेको छ र सबैलाई त्यस्तै हो, हाम्रा पनि तपाईँका पनि सबै नेपालीहरू यतिखेर तिज पर्व लगायत यी विविध चाडपर्वहरूलाई हर्ष उल्लासका साथमा मनाउन सकिरहेका छैनन्।
1: पक्कै पनि छ है, दुःख हुँदा पनि आज सुख भनौँ न एउटा मन दुखिलो गर्नको लागि लौचौतारीमा प्रतिपलको छाया बनेर हजुर आइदिनु भएको छ। लोक भनेको हामी हो, चौतारी हजुर हुनुहुन्छ होइन, त्यसमा ढुङ्गा थप्दै सबैको मनमा बस्न सफल हुनुभएको छ, एकदम धन्यवाद। रेशमा बहिनीलाई नि मिठो सम्झना बहिनी भन्न चाहन्छु। आज ऋषि पञ्चमी, सप्त ऋषि पञ्चमी, आज सप्त ऋषिको पूजा आराधना गर्ने दिन, जहाँ जसरी गर्नुभएको छ उहाँहरू सबै सबैलाई मेरो तर्फबाट बट्ट सफलता होस् भन्न चाहन्छु र आजै मात्र यो दक्षिण लाउने क्रममा होइन एकजना महिलाको बगाएर डेथ भएको छ, खोला खोली जाँदा पनि यसपालि जे भयो भयो आगोतिर चाहिँ नजानु होला भन्न चाहन्छु होइन। आधी खोलाले बगाएको छ उहाँलाई दतिउँ लाउन जाँदाखेरि, त्यो भएर हामीले हेरेर सबै कुरा कहिलेकाहीँ हाम्रो जीवनमा खुसी मात्रै होइन आफ्नै जीवनमा दुःख पनि आइपरेको हुन्छ, त्यसलाई हामीले उ गर्नुपर्छ भन्दै अब म एउटा कार्यक्रमको प्रवेशपट्टि ढल्केँ है। तर
0: हुन्छ हुन्छ, ढल्किनुहोस् ढल्किनुहोस्
1: ढल्किनै भयो
0: परेन त
1: बिचको फेरि फुत्त बनाएर अहिले हाम्रो रमेश आउँछन् अहिले कालो कालो आँखै लाउने अहिले फेरि
0: अनि अनि यसो कहिलेकाहीँ हाँसी मजाक पनि गर्नुपर्छ नि होइन।
1: रमेश लिएर नारायण राउत भन्नु उहाँको ओरिजिनल होइन, नारायण लिएर राज सरले यति हँसाउनुहुन्छ नि, म त हस्टेरिकामा त मुर्छै पर्छ हाँसेर कि, दुईजना भएपछि अरू कोही चाहिँदैन होइन, सम्झेर त हाँस उठ्छ। रमेश भाइ अथवा नारायण राजलाई निम्ता छ है भाइ, आउनु है आज हँसाउनलाई तपाईँलाई भन्न चाहे होइन। अब एउटा के खाना लाउन केही पर्दैन, खाना लाउन केही पर्दैन, मुसु

देशै पनि रोको छ नि जाउँ घर रोइरहछ देशै पनि रोको छ नि जाउँ घर रोइरहछ तिमलाई हामीलाई समाजमा त्यस्तै भइरहेछ तिमी

मागौँ होला सुखनी, कति पाउनु पर्ने हो हामीले दुखनी, कति पाउनु पर्ने हो हामीले दुखनी, कति पाउनु पर्ने हो हामीले दुखनी। माइती सम्झि सधैँ रोई रोई बस्छु मै पनि, माइती सम्झि सधैँभरि रोई बस्छु मै पनि।

0: धेरै धेरै धन्यवाद छ। सँगसँगै तपाईँले आफ्ना भावहरू पनि मिश्रण गर्नुभयो, उत्कृष्ट सहभागिता रह्यो दिपिकाजी। हामी आजलाई छुट्टिन्छौँ, आगामी दिनहरूमा फेरि पनि बातचित गर्नु है।
1: फेरि पनि सम्पूर्ण सप्तऋषि पूजा गर्नुहुने सम्पूर्ण व्रतालुलाई एकदमै शुभकामना दिँदै हजुर हाम्रो म्यामलाई हाम्रो सम्पूर्ण जो जति हुनुहुन्छ दिदी बहिनी आमाहरू सबैलाई भन्दै बिदा। नमस्कार
0: नमस्कार नमस्कार। हुनुहुन्थ्यो दिपिका थापाजी, हामीलाई कुलेश्वरबाट सम्पर्क गर्नुभयो। तपाईँहरूले पनि यसै गर्ने प्रस्तुतिमा सहभागिता जनाएर आफूलाई मनपर्ने भाका गुनगुनाउन चाहनुहुन्छ भनेदेखि आजलाई नम्बर 9841324950 यो नम्बरमा कल गर्न सक्नुहुनेछ। आज ऋषि पञ्चमी हिन्दू सनातन संस्कार अनुसार महिलाहरूका लागि तीज तथा हरितालिका तीजको जति महत्त्व भएको पर्व मानिन्छ, पौराणिक कथन अनुसार नारीहरू रजसोला हुँदा जानेर वा नजानिकनै गरिएको जति पनि पापहरू छन् तीबाट मुक्ति पाउनका लागि यसको व्रत बस्ने गर्दछन्। र यो विशेष दिनमा हामी रहेका छौँ र यहाँहरूको सहभागिता पनि अटाइरहेका छौँ। विभिन्न लोक तथा दोहोरी गीतहरू छँदैछन्, म राखौँला प्रस्तुतिको समय अवधिभरसम्म भन्दै अहिलेलाई सम्पर्कमा कोही आउनु भएको छैन, त्यसैले म चिल बस्यो बाँझैमा बोलको भाका सुनाउँछु। विष्णु खत्री र मिना नेपालको स्वर छ भाकामा, लय शब्द विष्णु खत्रीको। हामी प्रस्तुतिभित्र यो भाका पनि मिश्रण गर्छौँ, तीज गीत पनि केही प्रस्तुत गरौँला। केही दोहोरी, केही काठका दोहोरी, केही पश्चिमका दोहोरी, यी विविध गीत सङ्गीतहरू राखेर प्रस्तुति भरिभराउ बनाउँला। यहाँहरूले भने सम्पर्क गर्ने प्रयास गर्नुहोला 9841324950 यो नम्बर नै आज तपाईँहरूको मनोरञ्जनका निमित्त मैले खुल्ला गरेको छु भन्दै लिएँ अहिलेलाई यो गीत।

गीतलाई म ब्याकग्राउन्डमा राख्छु। आज मैले स्टुडियोको ल्यान्डलाइनमा समस्या उत्पन्न भएर मोबाइल नम्बर उद्घोष गरेको छु र यो नम्बर धेरैलाई टिप्न असहज भएर पनि हुन सक्दछ। आज कल अलि कम मात्रामा प्राप्त हुने सम्भावना पनि छ। अहिलेसम्म मलाई दोस्रो कल प्राप्त भएको छैन र यतिखेर म जानकारी गराउँछु। ऋषि पञ्चमीको पौराणिक कथन श्रीमद् भागवत गरुड पुराण लगायत अन्य पुराणहरूमा लेखिए अनुसार देवराज इन्द्रलाई ब्राह्मण हत्याबाट लागेको पापलाई मुक्त गर्नका लागि चार भाग लगाई एक भाग नारीहरूको मासिक रक्तमा प्रवेश गराएकोले त्यसैका कारण उनीहरू चौथो दिनसम्म अशुद्ध रहन्छन्। यसै रजसोलाबाट नै नारीहरूमा सन्तान उत्पादन गर्न सक्ने शक्ति उत्पन्न भएको मानिन्छ। सम्पूर्ण मानवीय चक्रको सुरुवात नै नारीको मासिक रजसोलाबाट सुरु हुन्छ। पश्चातकालीन प्रबन्ध ग्रन्थ व्रताराज आदिले भविष्योत्तर पुराणबाट उद्धृत गरी विभिन्न विषयवस्तु प्रस्तुत गरेका छन्। यी पुस्तकमा भगवान् श्रीकृष्णले युधिष्ठिरलाई सुनाउनु भएको एउटा कथा पनि प्रस्तुत गरिएको छ। पौराणिक प्रसङ्ग अनुसार इन्द्रले त्वष्ट ऋषिका पुत्र वृत्तको हत्या गरेपछि उनले ब्राह्मण हत्याको ठुलो पापको दण्ड बेहोर्नु पर्यो। त्यस पापबाट मुक्ति पाउनलाई त्यसलाई चार स्थानमा बाँडियो। एक अग्नि धुवाँ मिश्रित प्रथम ज्वालामा, दुई नदी वर्षकालको गाँज र मैलोयुक्त पानी, तीन पर्वत जहाँ लोसेदार वृक्ष उत्पन्न हुन्छन् र चार स्त्री रजसोला अर्थात् मासिक धर्ममा। अत मासिक धर्मका समय अस्पृश्यता रहने हुनाले उक्त अवसरमा छोई छिटो भई लागेको पापबाट छुटकारा पाउनका निमित्त ऋषि पञ्चमीको यो व्रत समस्त महिलाहरूद्वारा लिनुपर्ने सनातन हिन्दू धर्मका शास्त्रमा उल्लेख गरिएको छ। यो पनि मैले संक्षिप्त जानकारी गराएँ र अब अर्को एउटा गीत प्रस्तुत गर्छु र त्यही गीतको साथमा मित्र म जानेछु कार्यक्रमको मध्यान्तरमा। कार्यक्रमको मध्यान्तर पश्चात फेरि आउँला। अहिलेलाई भने मैले लिएँ एउटा रत्यौली गीत, दाईलाई चिनिन मैले, प्रीति आले अनि सूर्य खड्काको स्वर छ यो भाकामा, लय सूर्य खड्काको शब्द दुर्गा पौडेलको। हामी यही भाकाको साथमा अब गयौँ कार्यक्रमको मध्यान्तरमा। कार्यक्रमको मध्यान्तर पश्चात म पुनः आउनेछु। यहाँहरूले भने हामीलाई सुनेर साथ दिइरहनुहोला।

नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 को शुभकामना सहित संगम विश्वकर्माको संगीत संयोजनमा लोकप्रिय गायक तथा सर्जक प्रदीप बराइलीको लय अनि अमरदीप विशीको शब्द सृजना भित्र प्रदीप बराइली, सागर विशी, सुरेश सुन्दास, एसके, इन्द्र केसी, रामु विशी, कविता परियार, बसन्ती मगर, करिश्मा विशी र दिलु विशीको सुमधुर स्वर तीज विशेष लोक सांगीतिक प्रस्तुति रन्काइदेउ मादलु रिनिनी। सुभाष नेपालीको निर्देशन तथा शारदा रोकाया अनि अमृत लोपचनको कोरियोग्राफीमा तीज विशेष लोक सांगीतिक कोसेली रन्काइदेऊ मादलु।

प्रदीप बराइली युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा। यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। आफ्नै गाउँठाउँमा पुगेर यसपालिको तीज मनाउने त रहरमा नै सीमित हुने भयो। जे होस्, परदेशमै भए पनि यसपालिको तीजमा खुबै रमाइलो गरिन्छ।

0: आफ्नै कला र संस्कृतिको जगन्नाथ परदेशमा रहनुहुने कलाकारहरूको प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ चेन रेकर्ड्स प्रस्तुत गर्दछ नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 लक्षित साङ्गीतिक प्रस्तुति सिरैमा सिरफुल। पवन परियारको संगीत संयोजनमा सूर्य कुमार बोहराको लय अनि सूर्य कुमार बोहरा र सीता स्मृति राईको शब्द सृजना भित्र प्रतिभावान गायक तथा सर्जक सूर्य कुमार बोहरा र दीपिका बैम्बु मगरको सुमधुर स्वर साथै पंकज शङ्करको निर्देशनमा निरा तामाङ पूजन कोइराला लगायत कलाकारहरूको आकर्षक म्युजिक भिडियो अभिनयमा चेन रेकर्ड्सको प्रस्तुति तीज विशेष लोक सांगीतिक प्रस्तुति सिरैमा सिरफुल। चेन रेकर्ड्स युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।
1: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान काठमाडौँ जिल्ला कार्य समितिका अध्यक्ष रामचन्द्र घिमिरेकी अर्धाङ्गिनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेश कार्य समितिकी महिला उपाध्यक्ष चन्द्रकला घिमिरे र उनै दम्पतिकी सुपुत्री प्रीति घिमिरेको प्रस्तुति नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 शुभकामना सहित तीज विशेष सांगीतिक प्रस्तुति तीजैको बेलामा।

विश्वम आचार्यको संगीत संयोजनमा शंकर थापा स्माइलको लय अनि डीपी खनालको शब्द सृजना भित्र चन्द्रकला घिमिरे र प्रीति घिमिरेको मधुर स्वर साथै शान थापाको निर्देशन सँगै रोशन विश्वकर्माको कोरियोग्राफीमा रामचन्द्र घिमिरे, चन्द्रकला घिमिरे अनि प्रीति घिमिरे लगायत कलाकारहरूको आकर्षक म्युजिक भिडियो अभिनयमा चन्द्रकला घिमिरे र प्रीति घिमिरेको संयुक्त प्रस्तुति तीज विशेष लोक सांगीतिक कोशेली तीजैको बेलामा प्रीति घिमिरे युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। यसपालिको तिजमा त आफ्नै हुनेवाला सँगै नाच्न जाने हो।

सम्पूर्ण हिन्दू नारीहरूको वर्षभरिको थकाइ भुलाउन लिएर आए लेखनाथ आचार्यले नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2083 को शुभकामना सहित तीज विशेष लोक सांगीतिक प्रस्तुति नाच

नेपालको संगीत संयोजनमा लेखनाथ आचार्यको मौलिक लय तथा शब्द सृजना भित्र लेखनाथ आचार्य र सम्झना लामिछाने मगरको सुमधुर स्वर साथै स्मृति तिमल सिन्हा गुरुआमाको निर्देशनमा निर्मल छेत्री अनि कविता न्यौपानेको जोसिलो नृत्य सहितको अभिनयमा लेखनाथ आचार्यको तीज विशेष लोक सांगीतिक प्रस्तुति नाच

0: लेखनाथ आचार्य युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।
1: आज मन यसै चञ्चल भएको छ। ए निर्मला, के जादु चलायौ है?

नेपाली मौलिक लोक संगीतको जगनार्थ दर्जनौ गीतमा काम गरिसकेका लोकप्रिय गायक तथा सर्जक सबिनराज सेन्चुरीको पछिल्लो लोकदोहोरी गीत निर्मला निर्मला तामाङको संगीत संयोजनमा सबिनराज सेन्चुरीको लय अनि सबिनराज सेन्चुरी र राज बराइलीको शब्द सृजना भित्र सबिनराज सेन्चुरी राज बराइली शारदा रसाइली अनि अभिराज सेन्चुरीको सुमधुर स्वर साथै हमेश श्रेष्ठको निर्देशन एवं निरुता लामाको कोरियोग्राफीमा निरुता लामा अञ्जिता बस्नेत मनिष रामदाम अभिराज सेन्चुरी अर्जुन हुमागाई तीर्थ सेन्चुरी र बिन्दास कार्की माधवको अभिनय सबिनराज सेन्चुरीको पछिल्लो लोकदोहोरी गीत निर्मला

0: रविन्द्रनाथ सेन्चुरी युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा यस्तै अन्य गीत संगीतको स्वाद लिनका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला।
1: नमस्कार, म लोकदरी गायिका राधिका हमाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मिरमिरे 89.4 मेगाहर्जमा कार्यक्रम लोक चौतारी राजु बोहराको साथमा।
2: फेरि पनि स्वागत छ मित्रहरू, यहाँले यति बेला रेडियो मिरमिरे 89.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम लोक चौतारी सुनिरहनु भएको छ। प्रस्तुतिमा म कार्यक्रम प्रस्तुता राजु बोहरा, टेक्निकल बाटोमा फरक फरक सञ्चार गृहबाट फरक फरक साथीहरू हुनुहुन्छ। आज हामीले यहाँहरूको प्रतिभा प्रस्फुटन गरिरहेका छौँ। विभिन्न लोक तथा दोहोरी गीतहरू पनि छन्। क्रमशः यहाँहरूको सहभागिता अटाउने क्रममा नम्बर पनि उद्घोष गरेँ मैले, 98 41 32 950 यो नम्बरबाट कल गर्नुहोला भने अनुरूपै हाम्रो सम्पर्कमा एक मित्र आउनु भएको छ, म उहाँलाई बोलाउँछु। कहाँदेखि को हुनुहुन्छ? हेलो, को आउनुभयो? नारायण राउत है? के छ नारायणजी खबर? ए, तपाईँलाई तिज राम्रै लाग्यो यसपालि? ए ल ठिकै छ। दिपिकाजीको पर्खाइ थियो तपाईँ कतिखेर सम्पर्कमा आएर गीत गाउनुहुन्छ भन्ने।
3: हो
2: नि, तपाईँको गीत खुबै मन पराउनुहुन्छ के उहाँले? एकदमै एकदमै हो। ल आज तिजकै गाइदिनुहोस्, केही पनि फरक पर्दैन। हुन त मैले तपाईँबाट चाहिँ त्यही गीत सुन्ने चाहना गरे हो, जुन तपाईँले नियमित रूपमा गाउनुहुन्थ्यो। आज तिजकै गाउनुहुन्छ भनेदेखि ठिकै छ। ए ल ल ल ल हुन्छ, कुन गीत गाउनुहुन्छ त है? ल ल ल सुरु गरौँ न त। आवाज सानो सुनियो? ए, मै छोरी रुँदै रुँदै बेसी मेलैमा अलि अस्पष्ट सुनियो। तपाईँले बोल्दाखेरि अलि ठुलै बोल्नु भएको थियो, गाउँदाखेरि अझै सानो गाउनु भइदियो भयो होइन, त्यसले गर्दाखेरि अलि अलि अलि स्पष्ट चाहिँ सुनिएन क्या, अस्पष्ट भयो। हो यसरी गाउनु पर्यो नि त, यसरी गाउनु पर्यो। अहिले चाहिँ सुनियो, ल एक टुका फेरि जाओस् त। ए हो र, ल नारायणजी ल सम्पर्कमा आउनुभयो, धन्यवाद छ है त। उहाँसँग पनि हामीले बातचित गरिसकेका छौँ। नारायण रावजी हाम्रो सम्पर्कमा आउनुभएको थियो र फेरि पनि एक मित्र हाम्रो सम्पर्कमा आउनु भएको छ, म उहाँलाई पनि बोलाउँछु। कहाँदेखि को हुनुहुन्छ? हेलो,
4: तिजको बेलामा सबै जान्छन् माइत, तिजको बेलामा सबै जान्छन् माइत, मेरो माइती मुलन परी छैन साइत, यो रमाइलो बेलामा जानु पर्यो मेलामा, यो रमाइलो बेलामा जानु पर्यो मेलामा, माइतरीको आँसु कस्यो दैला
2: खेलामा,
4: माइती गए नौ डाँडा काटेर, सौले गर्दा माइती गए नौ डाँडा काटेर, सम्झी ल्याउँदा रुन्छ मेरो मनै खातिर, दोष छैन आमा बालाई न त दाजुभाइलाई, दोष छैन आमा बालाई न त दाजुभाइलाई, दोष पनि रिस पनि भैरी परालाई, अब आउने तिजमा घर घर गएर, मै जता दुःख पनि जम्मा भएर, धन्न परे लडौँला मर्न परे मरौँला, धन्न परे लडौँला मर्न परे मरौँला, मैदानमा उत्रेर नै कुरा गरौँला, मैदानमा उत्रेर नै कुरा गरौँला,
2: खै छोडिसक्नु भएको छ तपाईँले। ठिक छ, यो यो अन्तिमको
4: अनि
2: मैले चिनिसकेँ, मैले चिनिसकेँ, नवराज भण्डारीजी नारायण थानबाटै हो क्या अरे, होइन? खोइ त अनि जोडी बिना नै आउनुभयो त है?
4: होइन, आज उहाँको आज तिज आयो, दिदी बहिनीहरू घरमै हुनु होला। मेरो जोडीलाई धेरै मुटु भित्र मुटु फट्ने गरी माया गरी आएको नानी भनेर सम्झि अनि हाम्रो दिदीका पनि आज जानु मेरो यो प्रिय मित्र दिदी बहिनी दाजुभाइ दाजुभाइ चाहिँ नभनौँ आज दिदी बहिनी ऋषि पञ्चमी उहाँहरूलाई दिदी बहिनी सबैलाई हार्दिक मङ्गलमय शुभकामना टक्रै आँटेको थालेको अघिल्लो पाइला पुरा हुन् बिजनेसको चाहिँ पुरा होस् नराम्रो काममा नलाग्नु राम्रो काममा सधैँभरि शिवजीले ऋषिले राम्रो गरिन्छ भन्दै
2: कुराकानी गरिसकेपछि अब फेरि पनि सम्पर्कमा आउनुहुने मित्रलाई म स्वागत गर्छु। सम्पर्क गर्न सक्नुहुनेछ यहाँहरूले 9841329950 अहिलेलाई कोही हुनुहुन्छ? हेलो,
3: हेलो, नमस्ते।
2: नमस्ते बालकुमारजी, के छ खबर? कतिखेर घाम लाग्छ, कतिखेर पानी पर्छ पत्तै छैन है?
3: छैन हजुर, छैन। अब यो चर्के घामको अब एकछिन पछिमा दर्के पानी मजाले।
2: अनि तिज पर्व कस्तो भयो त बालकुमारजी?
3: तिज पर्व जानु वर्ष जस्तो छैन भन्नुपर्छ, राजघर छैन भन्नुपर्छ, सामसुन छ भन्नुपर्छ, मठ मन्दिरहरू घर घरतिर पनि सामसुनै छ भन्नुपर्छ हजुर।
2: यसपालिको

0: यसपालिको घटनाले कसैले पनि ऊर्जाशील बनाएन यी पर्वहरू मान्नको लागि, त्यो कारणले पनि होला।
1: अब मानस पनि कसरी पो मानस र अब सबै चाहिँ अब मान्छेको मनको छिया छिया भइरहेको अवस्था छ। अब यतातिर एक डेढ महिना दुई महिना अगाडिदेखि डर खाने व्रतलाम भइरहेको हुन्छ, पुरा पाती बौवातिर चाहिँ मजाले नाच गान स्वीकार भन्कार रङकार मान्छे रातो रङ्गी चङ्गी भएर चाहिँ मजाले हुन्छ भनेदेखि अहिले चाहिँ मैले अझै डर खानेको भोलिपल्ट चाहिँ हिजो भनौँ न हिजो चाहिँ मेरो घरभन्दा तलतिर एउटा हरि चौतारी भन्ने छ, एउटा प्यालको बटुन छ त्यहाँ, त्यो चौतारा मुनिबाट या तल मेरो घरभन्दा तल गहिरोमा चाहिँ त्यहाँ चाहिँ घर परिवारहरू होला, आफन्त छन् इष्टमित्र नरनाताहरू होला, अब सानो मादलहरू यताउता सानो स्पिकर लगाएर नाच गान गरिरहेको चाहिँ सुनेको थिएँ।
0: ठिकै छ ठिकै छ, अब के गर्ने, यो निकै दुःखको घडीमा हामी रहँदाखेरि मनले नै मान्दैन आफू रमाइलो गर्नको लागि, सो कारणले पनि हुनसक्दछ। आज बालकुमारजी सम्पर्कमा आउनुहुँदाखेरि कुन गीत सुनाउनुहुन्छ त, अब सुनेर बस्नु निमित्रहरूलाई आनन्दित त तुल्याउन त
1: हुन्छ, अब थोरै यो मनको दह कसलाई कह भने जस्तो म परै अब मलाई यो चिज भाका रहँदैन, हाम्रो गिरिको थापा र हाम्रो नन्दराज भण्डारी दाई सफल भण्डारी दाईले नाचजाले गुनगुनाएर जानुभयो है,
0: हो नि,
1: उहाँहरूलाई सम्झना गर्दा मलाई चिजको भाका आउँदैन। अब म चाहिँ अब हाम्रो खेल सेन्चुरीज्यूलाई सम्झिन चाहेँ मैले चाहिँ,
0: हुन्छ तपाईँलाई जुन भाका आउँछ त्यही भाका हामी सुन्छौँ नि,
1: हजुर हजुर
0: ल सुरु गरौँ।
1: ए आज यतै बासवासी जानके हो यति राम्री मान्छेको नानके हो जलमा पारदा नहेरा त्यसरी माया पारदा छ दस बसी जानके हो यति राम्री मान्छेको नामके हो जलमा पारदा छ नहेरा त्यसरी माया पारदा छ मात्रै ज्ञानिकारे विचार गर पल्टानको लाउरे जलमा परदा नहेरा त्यसरी माया परदा छ ज्ञानिकारे विचार गर पल्टानको लाउरे जलमा परदा छ नहेरा त्यसरी माया

तिमी का फोरा कैजलमा परदा

0: हरिमय शारदा है नहे रते हरिमय शारदा
1: ल ल धेरै धन्यवाद. यो हुटिङ चाहिँ दोहोरो थियो के अन्तिममा. ल ल हुन्छ, नमस्कार. हुनुहुन्थ्यो बालकुमार लामाजी, हामीलाई गागल फेदीबाट सम्पर्क गर्नुभयो र उहाँसँग कुराकानी गरिसकेपछि अब हामी खेम सेन्चुरीकै आवाजलाई सम्झना गर्छौँ, त्यसपछि पुनः यहाँहरूको कल रिसिभ गरौँ. होला अहिलेलाई भने मैले लिएँ तपाईँ मित्रहरूलाई केन्द्रित गर्दै गर्दै छड्के सलाम बोलको भाका खेम सेन्चुरी र शान्तारानी परियारको स्वर छ यो भाकामा. लय नन्दु परियारको शब्द नेत्र हरियालको यो भाका सुनाइसकेपछि एउटा तिज गीतको पालो, त्यसपछि अन्य समय रहेको खण्डमा अन्य भाकाहरू पनि प्रस्तुत गर्दै र यहाँहरूको सहभागिता अटाउँदै म अगाडि बढ्नेछु. यहाँहरूले भने सम्पर्क गर्ने प्रयास गर्नुहोला. आजलाई नम्बर 9841 32 950.

आजको प्रस्तुतिमा अहिलेसम्म मैले दीपिका थापा, नारायण राउत अनि नवराज भण्डारी र बालकुमार लामाजीसँग कुराकानी गरेँ। समय केही बाँकी छ, तुरुन्तै यहाँहरूको कल प्राप्त हुन्छ भनेदेखि, अन्यथा हामी एउटा गीत बजाउँदै अब छुट्टिने तयारीमा पनि जुट्नेछौँ। यहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ 9841329950। यो स्टुडियोको ल्यान्डलाइनमा समस्या उत्पन्न भएको कारणले मैले यस नम्बरलाई ओपन गरेको छु, 01477-0136 टेलिफोन सम्पर्क नगर्नुहोला। 9841329950 यो नम्बरमा कल गर्नुहोला है। आजको प्रस्तुतिमा यहाँहरूले आफ्नो प्रतिभा प्रस्फुटन गर्नको लागि सहभागिता जनाउने मध्ये एकजना मित्रलाई हामी युएसटी टेलर्स एन्ड युनिफर्म हाउस काठमाडौँ सिद्धिचरण चोकको तर्फबाट आकर्षक उपहार प्रदान गर्नेछौँ। नेपाली नारीहरूको महान चाड हरितालिका तिज सम्पन्न भइसकेको छ। आज ऋषि पञ्चमीको दिन भइरहँदाखेरि पनि तिजका समयलाई हामीले सबै सकियो भन्न त सक्दैनौँ। आजसम्म पनि हामी तिज पर्वलाई मनाइ नै रहेका हुन्छौँ र जति चेलीबेटीहरू यो तिज पर्व मनाइरहनु भएको छ सबैलाई ढिला होस् या छिटो, होइन ढिला त्यति ढिला पनि भएको छैन म, होइन अब छिटो त कुरै भएन, सबैलाई नै हामी शुभकामना व्यक्त गर्दछौँ। हर्षोल्लासका साथमा यस वर्षको पर्व बित्यो होला भन्ने विश्वास पनि छ। र नेपाली गीत सङ्गीतको पेरिफेरीलाई हेर्ने हो भनेदेखि धेरै गीत सङ्गीतहरू यो साल पनि सार्वजनिक भए तर लगानी कमै गीतहरूले मात्रै उठाए होलान्। जे जति गीतहरू यहाँहरूले प्रस्तुत गर्नुभयो नेपाली गीत सङ्गीतको क्षेत्र समृद्धिका निमित्त राम्रो भूमिका यहाँहरूले निर्वाह गर्नुभएको छ, होइन मौलिकताका फेरिफेरीमा तपाईँहरूका सृजनाहरू सार्वजनिक भएका थिए भनेदेखि व्यावसायिकताका नाममा तिज गीतको रूप मात्रै दिएर अस्तित्व मेट्ने काम भयो तपाईँ। आजको प्रस्तुतिमा सहभागिता जनाउनु हुने मित्रहरूमध्ये एकजना मित्रलाई विजेताको नामको रूपमा घोषणा गर्नुपर्दा आज मैले नाम छनौट गरेको छु नवराज भण्डारीजीलाई। नवराजजी तपाईँलाई धेरै धेरै बधाई छ। एक हप्ताभित्र युएसटी टेलर्स एन्ड युनिफर्म हाउस काठमाडौँ सिद्धिचरण चोकमा सम्पर्क गर्नुहोला। रेडियो मिरमिरेमा सम्पर्क गरिरहनु पर्ने अवस्था हुँदैन है। तपाईँलाई बधाई छ भन्दै सम्पूर्ण सञ्चार गृह कटिङसेन साथीहरूलाई पनि मनैदेखि आभार। आज बजेका गीत सङ्गीतका स्रष्टा सर्जक ज्यूहरूप्रति पनि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। र अन्तिम गीतको रूपमा लेखनाथ आचार्यको तिज गीत नाच पुतली, यो गीत सुनाउँछु। लेखनाथ आचार्य र सम्झना लामिछाने मगरको स्वर छ यो भाकामा, लय शब्द लेखनाथ आचार्यको। लौ त यही भाकाको साथमा आजको यो श्रृङ्खला कार्यक्रम लोक चौतारीबाट तपाईँहरू आफ्नै सुख दुःखको साथी म कार्यक्रम प्रस्तुता राजु बोहरा भोलि भेट्न आउने बाचाका साथ आजलाई भने छुटिन्छु। हवस् त नमस्ते। यहाँहरूको आजको थप बाँकी दिन धेरै शुभ बितोस्।

0: टाइम चेक
1: यति बेला मध्याह्नको 12 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्तै गर्छ पुरा शीर्षधै नै ठाडो नो गाउँको।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: उफ, यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
6: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
5: हो र, त्यहाँ के को उपचार हुन्छ र?
6: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिकेसिड, ग्यास्ट्रिक, अल्सर, कोलाइटिस, फाइल्स, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
7: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76।
8: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
9: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौं।
8: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
9: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौं।
8: ग्यास, बिजुलीका तार नियमित जाँच गरौं। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
9: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं।
8: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौं। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
9: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
8: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं। मापदण्ड विपरीतका संरचना नबनाऊ।
9: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
8: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ।
10: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौं। सबै बाल बालिकालाई विद्यालय पठाऊ। जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौं। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौं। आधुनिक कृषि प्रणाली अपनाई व्यवसाय कृषक बनौ। धर्म, संस्कृति, सम्पदाको जगेर्ना गरौं। मौलिक पहिचानको संरक्षण गरौं। सार्वजनिक सम्पत्तिको संरक्षण गरौं। स्वच्छ, स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका इमाडोल ललितपुर।
8: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
9: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौं।
8: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
9: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
8: ग्यास, ग्यास, बिजुलीका तार नियमित जाँच गरौँ। आग लागि र डुबान जस्ता विपदबाट बच्न पूर्व सावधानी अपनाऊ।
9: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
8: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौँ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
9: ओडा स्वास्थ्य प्रबन्धन, स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
8: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
9: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
8: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँ।
0: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
11: आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
0: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
11: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
0: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
11: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
0: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
11: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
0: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
11: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
0: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
11: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
0: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
11: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय हरि सिद्धि सीता पाइला काठमाडौँ।
12: बजारमा नयाँ कि छैन, नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *1415 ह्यास डायल गर्नु पर्ने रहेछ, त्यही भएर कण्ठ पारिराख्या
13: हो र दाई।
12: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *1415 ह्यास डायल गर्नु पर्ने रहेछ नि त।
13: चौध पन्ध्र मलाई पनि कण्ठै भयो दाई।
14: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ। कोर सिटीभित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी

0: निर्माण गरौँ। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, पुलचोक, ललितपुर।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौं।
2: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौं र डेंगुको जोखिमबाट बचौं।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौं। आग लागेर डुबान जस्ता विपदबाट बच्न पूर्व सावधानी अपनाऊ।
2: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
2: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ।

0: Via TV, Via Secure, Ultra Boost, and 24-hour service assurance ka saath aba tapaiko Vianet bhayeko cha all good sampanna internet. Ra yesai khushi ma Vianet le pradan gardaicha free multi TV, 60 Mbps package ko saath ma 3 wata ra 40 Mbps package ko saath ma 2 wata Via TV. Vianet, all good sampanna internet. Samparka number 01-597-0444 ra 98-010-4640.
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय जावाल काठमाडौँको जनहितमा जारी सन्देश: घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौँ।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
2: आफ्नो व्यवसाय तथा बहालकर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
2: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
2: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय जावाल काठमाडौँ।
3: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू:

0: रु 2 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
0: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
1: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
1: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास बिजुलीका तार नियमित जाँच गरौँ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
2: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
1: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौँ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौँ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
2: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौँ।
1: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँ।
3: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।
4: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: नेपाल टेलिकमको 4G

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

0: टाइम चेक
1: यति बेला दिउँसोको एक बज्यो
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्ष झै नै ठाडो नो गाउँको
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
5: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँको जनहितमा जारी सन्देश घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ
6: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौं
5: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ
6: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ
5: ग्यास बिजुलीका तार नियमित जाँच गरौ आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाउ
6: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ
5: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ
6: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ
5: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ मापदण्ड विपरीतका संरचना नबनाऊ
6: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ
5: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँ
7: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
8: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बिमा संस्थान
5: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ
6: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ
5: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ
6: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ
5: ग्यास बिजुलीका तार नियमित जाँच गरौ आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाउ
6: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ
5: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ
6: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ
5: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ मापदण्ड विपरीतका संरचना नबनाऊ
6: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ
5: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी

0: फायर टिभी फायर सेक्योर अल्ट्रा बुस्ट अनि 24 आवर सर्भिस अस्योरेन्सका साथ अब तपाईँको भाइ नेट भएको छ अल गुण सम्पन्न इन्टरनेट र यसै खुसीमा भाइ नेटले प्रदान गर्दैछ फ्री मल्टी टिभी 60 MBPS प्याकेजको साथमा 3 वटा र 40 MBPS प्याकेजको साथमा 2 वटा भाया टिभी भाइ नेट अल गुण सम्पन्न इन्टरनेट सम्पर्क नम्बर 01-597-0444 र 98-010-0
1: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ
1: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाइ ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ
1: ग्यास बिजुलीका तार नियमित जाँच गरौ आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ
2: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ
1: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाउ
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ मापदण्ड विपरीतका संरचना नबनाऊ
2: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ
1: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँ
3: नेपाल आयल निगमको अनुरोध ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस् ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस् यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस् बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस् ग्यास पाइप रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस् अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस् सावधानी अपनाउ दुर्घटनाबाट बचौ साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र आवश्यक रूपमा भण्डारण नगर्नुहोस् बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ नेपाल आयल निगम लिमिटेड बबरमहल काठमाडौँ
4: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने

0: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ।

ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ। कोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौँ। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, पुलचोक, ललितपुर।

0: यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक अल्सर, कोलाइटिस, फाइस, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76। प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसन्समा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ 3 कुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59।
3: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाउँ। जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिक कृषक बनौँ। धर्म, संस्कृति, सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका, इमाडोल, ललितपुर। नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
4: आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
3: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
4: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुद्धा सधैँ झुलको प्रयोग गरौँ।
3: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
4: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर गाडीमा मात्र विसर्जन गरौँ।
3: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
4: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
3: घटन वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली, नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
4: समयमै सम्पत्ति कर, बहाल कर र कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
3: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
4: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
3: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
4: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरि सिद्धि, सीता पाइला, काठमाडौँ।
5: 14-15-14-15-14-15-14-15
6: बजारमा नयाँ कि छैन? नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा स्टार 14-15 हास डायल गर्नु पर्नेछ। त्यही भएर कण्ठ पारिराख्या
5: हो र दाई।
6: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *1415 ह्यास डायल गर्नुपर्ने रहेछ नि त।
5: 1415 1415 1415 1415
7: मलाई पनि कण्ठै भयो दाई।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: यति बेला दिउँसोको 2 बज्यो।
1: यस टाइम चेक को साथमा
2: शिवम सिमेन्ट
3: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षधै नै ठाडो नो कम्प्रोमाइज।
2: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा।

0: बजारमा आएका गीत संगीतहरूबाट श्रोताहरूको रोजाई
1: मनको घाउ निको पार्ने मलम भइदिए भन्ने गीत कार्यक्रम संगीत सरोवर सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु।
2: मनको घाउ निको पार्ने मलम भइदिए
0: साताको 10 उत्कृष्ट सुगम संगीत लहरी र यो साता साताको 10 उत्कृष्ट स्थान मध्ये पहिलो स्थानमा रमा अर्यालको स्वरमा कहाँ लाग्छ माया जान्न पाए हुन्थ्यो। सुगम संगीतको सेरो फेरो भित्र श्रोताहरूको गला र कलाको सम्मान सुगम संगीत कर्मीहरूसँगको अन्तरङ्ग भला कुसारी
3: नमस्ते हाम्रो मिरमिरे रेडियोमा चाहिँ
0: यो हो कार्यक्रम संगीत सर्वर सर्वर सर्वर सर्वर। अब हरेक आइतबारदेखि बिहिबारसम्म दिउँसो 2 बजेदेखि 3 बजेसम्म सुन्न नभुल्नुहोला मात्र रेडियो मिरमिरे 89.4 मेगाहर्जमा।

संगीत सर्वर नमस्कार मध्यदिनको ठिक दुई बजिसकेको छ सधैँको श्रृङ्खलामा जस्तै यो साताको लागि तेस्रो श्रृङ्खला कार्यक्रम सङ्गीत सरोवरको प्रतीक्षामा रहनुहुने मेरा मुटुभन्दा प्यारा प्यारा सुगम सङ्गीतका अनुरागीहरूलाई सधैँको श्रृङ्खलामा जस्तै म कार्यक्रम प्रस्तुता राजु बोहरा टेक्निसियन बहिनी रेशमा नेपालीको साथमा आज पनि हार्दिक स्वागत गर्दछु। यति बेला कहाँ हुनुहुन्छ? पक्कै कार्यालयमा, घरमा, दोकानमा, सवारी साधनमा हुनुहुन्छ होला र यो समयमा आफ्नो जिम्मेवारी सम्हाल्दै सम्हाल्दै हामीलाई सुनिरहनु भएको छ भनेदेखि अब तपाईँहरूको प्रतीक्षाको घडी समापन भइसकेको छ। हामी विभिन्न आधुनिक गीत सङ्गीतहरूद्वारा यहाँहरूलाई साङ्गीतिक आनन्द प्रदान गर्नेछौँ। आजको यो श्रृङ्खला भनेको बजारको चर्चा परिचर्चा रेडियो मिरमिरे 99.4 MHz अत्याधिक बजेका र गीत सङ्गीतको स्तरीयतालाई मूल्याङ्कन गर्दै साताको 10 उत्कृष्ट स्थानभित्रका विविध गीत सङ्गीतहरू प्रस्तुत गर्ने पालो। तसर्थ निकै कर्णप्रिय गीतहरू आजको यो श्रृङ्खलामा बज्नेछन्। यहाँहरूले हामीलाई सुनेर साथ दिनुहोला भन्दै अब प्रस्तुतिलाई अलि अल्झ्याउने समय रहँदैन। आजको प्रस्तुतिमा धेरैभन्दा धेरै गीत सङ्गीतहरू प्रस्तुत गर्नुपर्ने कारणले अब कार्यक्रम सङ्गीत सरोवरलाई सङ्गीतमय बनाउनतर्फ म अगाडि बढिहाल्छु र लिएँ कार्यक्रमको प्रथम साङ्गीतिक कोसेली स्वरूप तपाईँ धेरै मित्रहरूलाई केन्द्रित गर्दै यो साता 10 स्थानमा आइपुगेको गीत। यो साता 10 स्थानमा कुन गीत आइपुगेको होला? तपाईँहरू अन्यलमा हुनुहुन्छ भनेदेखि अब तपाईँहरूको अन्यलतालाई म मेटाउँछु र यो साता 10 स्थानमा आइपुगेको छ वचनले मुटु पोल्यो बोलको गीत, बादल थापा अनि रोजिना बस्नेतको स्वर सहगीतमा पदम ऐरीको शब्द र सङ्गीतले सजिएको छ प्रस्तुत हुने गीत सुनिहालौँ। आजको लागि कार्यक्रमको प्रथम साङ्गीतिक कोसेली स्वरूप यो गीतलाई 10 स्थानमा

हामीले दशम स्थानको गीत प्रस्तुत गर्यौं, अन्य गीतहरू पनि क्रमशः प्रस्तुत गर्नु नै छ। समय अवधिभरसम्म यहाँहरूको साथ मिल्ने पूर्ण आशाका साथमा र लिइहाल्ने यति बेला नौ स्थानको गीत। यो साथ नौ स्थानमा क्या मिठो बोलको गीत आइपुगेको छ। यो क्या मिठो बोलको गीतमा उदय सोताङ र मनिला सोताङको सुर छ, शब्द र सङ्गीत उदय सोताङको।

गत दिनहरूमा शीर्ष स्थानमा रहेको र क्रमशः अब साताको 10 उत्कृष्ट स्थानबाट बाहिरिने क्रममा रहेको गीत अब म प्रस्तुत गर्छु यो साता 8 स्थानमा. यो साता 8 स्थानमा आइपुगेको छ बिर्सिदे भन्छौ बोलको गीत. समीक्षा अधिकारीको स्वर छ यो गीतमा. राजन राज शिवाकोटीको शब्द र सङ्गीतले सजिएको यो गीत निकै समय साताको 10 उत्कृष्ट स्थानभित्र अटायो. यो साता पनि हामी प्रस्तुत गर्दैछौँ 8 स्थानमा. तत्पश्चात थप गीतहरू राख्नको लागि पनि पुनः फर्केर आउँला नै.

कार्यक्रममा यहाँहरूको मनोरञ्जनका निमित्त मैले प्रस्तुत गरिसकेको छु आठौँ स्थानको गीत। यो साता आठौँ स्थानमा आइपुगेको यो गीत प्रस्तुत गरिसकेपछि थप गीत सङ्गीतहरू राखेर यहाँहरूलाई साङ्गीतिक आनन्द प्रदान गर्ने क्रम अन्तर्गत पालो सातौँ स्थानको गीत सुन्ने। यो साता सातौँ स्थानमा मलाई पिर परेको तिमीलाई के थाहा छ, यो गीत आइपुगेको छ थानेश्वर गौतमको स्वरमा। शब्द रचना भीमबहादुर ओझाको, सङ्गीत सन्तोष बिसीको।

कार्यक्रममा अब हामी अर्को एउटा गीत प्रस्तुत गर्छौँ र उक्त गीतको साथमा यहाँहरूको ध्यान केन्द्रित गर्छौँ कार्यक्रमको मध्यान्तरतिर। कार्यक्रमको मध्यान्तरतर्फ साथ थप गीत सङ्गीतहरूद्वारा यहाँलाई साङ्गीतिक आनन्द प्रदान गर्नको लागि त म पुनः फर्केर आइ नै हाल्नेछु भन्दै यति बेला लिएँ छैठौँ स्थानको गीत। यो साता छैठौँ स्थानमा ढाँट्यो मायाले बोलको गीत आइपुगेको छ राजन अर्यालको स्वरमा। शब्द रचना पनि राजन अर्यालको, सङ्गीत श्रीधर अधिकारीको।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: नमस्ते, म गायिका निकिता थापा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मिरमिरे 89.4 मेगाहर्जमा कार्यक्रम संगीत सरोवर।
1: मित्रहरू, यहाँले यति बेला आवाज बिनाहरूको आवाज अनि सत्य तथ्य विचारको आवाज रेडियो मिरमिरे 89.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम संगीत सरोवर सुनिरहनु भएको छ भनेदेखि प्रस्तुतिमा म कार्यक्रम प्रस्तुत राजु बोहरा रहेको छु। टेक्निकल पाटोमा रेशमा नेपाली बहिनी, यो पनि मैले जानकारी गराएँ। र नेपाली सुगम सङ्गीतको क्षेत्रसँग सम्बन्धित कलाकार महानुभावले यति बेला हामीलाई सुन्दै हुनुहुन्छ र आफ्ना गीत सङ्गीतका उत्पादनहरू पनि रेडियो मिरमिरे 89.4 मेगाहर्जको तरङ्ग मार्फत यसै गरी नै बजोस् भन्ने चाहना राख्नुहुन्छ भनेदेखि आफ्ना गीत सङ्गीतका उत्पादन हामीलाई उपलब्ध गराइदिनु होला। हामी ससम्मानका साथमा यहाँहरूका सृजनाहरूलाई प्रस्तुत गरेर यहाँहरूको साङ्गीतिक यात्रा फराकिलो बनाउने अनि श्रोताहरूलाई मनोरञ्जन प्रदान गर्ने काम कन्सुसाइन नगरिकन गर्नेछौँ भन्दै अब म पुनः प्रस्तुतलाई सङ्गीतमै बनाउँछु। र अब पालो भएको छ पाँचौँ स्थानको गीत सुन्ने। यो साता पाँचौँ स्थानमा चाहेर हुँदैन माया बुलको गीत आइपुगेको छ सिडी विजय अधिकारी र समीक्षा अधिकारीको स्वरमा। शब्द रचना रहेको छ प्रस्तुत हुने गीतमा हेमराज तामाङको, सङ्गीत सिडी विजय अधिकारीको।

नया सै सब मुटुले उनी मेरै हो भन्छ हठात्।

यी यस्तै विभिन्न गीत सङ्गीतहरू प्रस्तुत गरेर आजको यो श्रृङ्खला कार्यक्रम सङ्गीत सरोवरलाई सजाउने क्रममा अब म राख्छु गत साता पहिलो स्थानमा रहेको र यो साता चौथो स्थानमा झरेको गीत र लिएको छु यो साता झरी पर्दा बोलको गीत चौथो स्थानमा रामकृष्ण ढकालको स्वर छ यो गीतमा नारद प्रसाद पोखरेलको शब्द रचना सङ्गीत दीपक शर्माको

साताको 10 उत्कृष्ट स्थानभित्र बजेका गीतहरूले पक्कै पनि यहाँहरूलाई मनोरञ्जन प्राप्त भएको होला भन्ने विश्वासको साथमा लिन्छु तेस्रो स्थानको गीत। यो साता तेस्रो स्थानमा आहा राजै बोलको गीत आइपुगेको छ, राजपाल राई र मेलिना राईको स्वरमा। सुभाष अधिकारीको शब्द रचना प्रस्तुत हुने गीतमा सङ्गीत बसन्त सापकोटाको।

तपाईँको नजिक रहेको घडीलाई निहाल्नुहोस् त, समय छोटिँदैछ। कार्यक्रमभित्र सबै गीतहरू अटाउनु पर्छ, त्यसैले म हतार हतार दोस्रो स्थानको गीत प्रस्तुत गरेर साङ्गीतिक आनन्द प्रदान गर्नतर्फ पनि केन्द्रित भइहाल्छु। र लिएँ यो साता दोस्रो स्थानमा मेरो आफ्नै संसार बोलको गीत, प्रमोद खरेलको स्वर सहित प्रस्तुत हुने गीतमा शङ्कर पाण्डेको शब्दरचना, सङ्गीत सन्तोष श्रेष्ठको।

यिनै विविध गीत सङ्गीतको साथमा आजको यो श्रृङ्खला कार्यक्रम सङ्गीत सरोवरभित्र आउँदा दिनहरूमा साताको 10 उत्कृष्ट स्थानमा मजबुत स्थान जमाउने गीत पनि प्रस्तुत गर्ने बेला भएको छ र मैले लिएको छु वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ त्यसै गरी देवीका वन्दनाको सुरले सजिएको तिमी सँगै बिहे भो बोलको गीत एउटा कल्पनाका प्रसङ्गलाई लिएर तयार गरिएको यो गीतमा संरचना मदन कृष्ण श्रेष्ठको सङ्गीत अनिल शाही

यिनै विविध गीत सङ्गीतको साथमा आजको यो श्रृङ्खला कार्यक्रम सङ्गीत सरोवरबाट हामी छुट्टिने समयमा आइसकेका छौँ। मित्रहरू, यहाँहरूले तिनजेलसम्म हामीलाई सुनेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद छ। आजका गीतका श्रोता सर्जक ज्यूहरूप्रति पनि म हार्दिक कृतज्ञता ज्ञापन गर्दछु र टेक्निक बहिनी रेशमा नालीलाई आभार प्रकट गर्दै आजको यो श्रृङ्खला कार्यक्रम सङ्गीत सरोवरबाट तपाईँहरू आफ्नै सुख दुःखको साथी म कार्यक्रम प्रस्तुत राजु बोहरा छुट्टिन्छु। छुट्टिनु पूर्व शीर्ष स्थान यो साथको छ मायालुको घुर्की प्यारो बोलको गीत बाबुल गिरी र रचना रिमालको स्वर सही गीतमा शब्द रचना र सङ्गीत बाबुल गिरीको। लौ त यो गीत सँगै छुटिन्छु। छुटिनु पूर्व यो गीत शीर्ष स्थानमा आज बज्न सफल भएकोमा यस गीतसँग सम्बन्धित सम्पूर्ण कलाकार महानुभावलाई तालिका गरगराहट आवाजले शुभकामना एवं बधाई व्यक्त गरौँ। र यसै गीतको साथमा म भने भोलि भेट्ने वाचाका साथ छुटिन्छु। हवस् त नमस्ते। जय गीत, जय सङ्गीत।

0: टाइम चेक
1: यति बेला दिउँसोको 3 बज्यो।
2: यस टाइम चेकको साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षाधै नै ठाडो नो गाउँको।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेंगुको जोखिमबाट बचौं।
0: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहालकर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
0: ग्यास बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाउ।
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
0: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ।

0: Via TV, Via Secure, Ultra Boost, अनि 24 hour service assurance का साथ अब तपाईको Via Net भएको छ all good सम्पन्न इन्टरनेट र यसै खुशीमा Via Net ले प्रदान गर्दैछ free multi TV 60 Mbps package को साथमा 3 वटा र 40 Mbps package को साथमा 2 वटा Via TV. Via Net all good सम्पन्न इन्टरनेट. सम्पर्क नम्बर 01-597-0444 र 98-010-4640.
1: नेपाल आयल निगमको अनुरोध. ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस्. ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस्. यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस्. बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस्. ग्यास पाइप, रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्. अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस्. सावधानी अपनाऊ, दुर्घटनाबाट बचौ. साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस्. बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ. नेपाल आयल निगम लिमिटेड, बबरमहल, काठमाडौँ.
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर.
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर.
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%.
3: विशेषताहरू: रु 2 करोड सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह. थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्.
2: शर्तहरू लागू हुनेछन्.
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
5: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश: घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाउ. सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ.
6: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ.
5: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ.
6: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ.
5: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ. आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ.
6: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ.
5: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ. पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ.
6: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियो.
5: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ. मापदण्ड विपरीतका संरचना नबनाऊ.
6: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ.
5: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ.

0: ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश, आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानूनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ। कोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौँ। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, फुलचोक, ललितपुर।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
2: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
2: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्र उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
2: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँ।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभर्क दिगो दरिलो र विश्वासिलो।

0: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाउँ। जन्म मृत्यु बसाई सराई सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिक कृषक बनौँ। धर्म संस्कृति सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका इमाडोल ललितपुर।
1: 14-15
2: बजारमा नयाँ कि छैन। नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14-15 ह्यास डायल गर्नु पर्ने रहेछ। त्यही भएर कण्ठ पारिराख्या
3: हो र दाई।
2: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14-15 ह्यास डायल गर्नु पर्ने रहेछ नि त।
3: 14-15
2: मलाई पनि कण्ठै भयो दाई।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: ललितपुर महानगरपालिका वडा नम्बर 23 थापाखेलको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमय वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तभित्र सम्पूर्ण बकेउता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका वडा नम्बर 23 थापाखेल ललितपुर।
6: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: ललितपुर महानगरपालिका वडा नम्बर 24 तापाखेलको जनहितमा जारी सन्देश आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ हरियो र निलो बाल्टिनको प्रयोग गरौँ सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौ असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौ

0: टाइम चेक
1: यति बेला दिउँसोको 4 बज्यो।
2: यस टाइम चेकको साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्तै गर्छ पुरा शीर्ष धै नै ठाडो नो गाउँको।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
6: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ।
5: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
6: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
5: ग्यास बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
6: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले

0: तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौँ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
0: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियौ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
0: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ।

ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौ। कोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौँ। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिऊ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिऊ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, फुलचोक, ललितपुर।

0: उफ, यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो। उफ,
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक, अल्सर, कोलाइटिस, फाइल्स, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनाश, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिड थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76।
3: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसन्समा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59।
4: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाऊ। जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिक कृषक बनौँ। धर्म, संस्कृति, सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका, इमाडोल, ललितपुर।
5: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 कार्यालय ज्यावाल काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
5: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
5: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
5: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियौ।
5: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
5: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 कार्यालय ज्यावाल काठमाडौँ।
4: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
6: आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
4: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
6: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
4: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
6: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
4: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
6: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
4: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
6: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
4: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
6: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
4: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
6: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरि सिद्धि सीता पाइला, काठमाडौँ।
7: बजारमा नयाँ कि छैन? नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *1415 ह्यास डायल गर्नुपर्ने रहेछ। त्यही भएर कण्ठ पारिरह्या
8: हो र दाई?
7: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *1415 ह्यास डायल गर्नुपर्ने रहेछ नि त।
8: *1415 मलाई पनि कण्ठै भयो दाई।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
10: NBL सर्वसुलभ आवास कर्जा, बब्बाल फेस्टिवल अफर।
11: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
10: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
11: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
10: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
11: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: तारकेश्वर नगरपालिका वडा नम्बर 9 कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
6: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
5: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
6: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
5: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
6: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
5: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
6: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
5: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
6: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
5: तारकेश्वर नगरपालिका वडा नम्बर 9 कार्यालय मनमैजु काठमाडौँ।

0: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा।
1: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
2: ललितपुर महानगरपालिका, वडा नम्बर 24, तापाखेलको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो। फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ। यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म सम्पूर्ण वक्रता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिमाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौ। ललितपुर महानगरपालिका, वडा नम्बर 24, दापाखेल, ललितपुर। काठमाडौँ महानगरपालिका, वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
3: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ।
2: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
3: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
2: ग्यास, बिजुलीका तार नियमित जाँच गरौँ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
3: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
2: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौँ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
3: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
2: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौँ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
3: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौँ।
2: काठमाडौँ महानगरपालिका, वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ।
4: महानगरपालिका, वडा नम्बर 23, थापाखेलको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। करबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 को पौष मसान्त भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौ। ललितपुर महानगरपालिका, वडा नम्बर 23, थापाखेल, ललितपुर।
5: नेपाल आयल निगमको अनुरोध। ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस्। ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस्। यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस्। बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस्। ग्यास पाइप, रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्। अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस्। सावधानी अपनाउ, दुर्घटनाबाट बचौ। साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस्। बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ। नेपाल आयल निगम लिमिटेड, बबरमहल, काठमाडौँ।
6: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।

0: चेक
1: यति बेला साँझको 5 बज्यो
2: यस टाइम चेकको साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षधै नै ठाडो नो कम्प्रोमाइज
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
5: ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ हरियो र निलो बाल्टिनको प्रयोग गरौँ सडक गल्ली खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ हाम्रा ऐतिहासिक ढुङ्गे धारा पोखरी पाटी पौवा र बिहारहरू नगरका गहना हुन् यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ कोर सिटी भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौँ समयमै सम्पत्ति कर बहाल कर र व्यवसाय कर बुझाइ जिम्मेवार नगरवासीको परिचय दिउँ समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ पैदल यात्रीको अधिकारको सम्मान गरौँ फुटपाथ सधैँ खुल्ला राखौँ ललितपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय फुलचोक ललितपुर

0: यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक, अल्सर, कोलाइटिस, फाइस, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76।
3: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
4: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ।
3: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
4: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
3: ग्यास, बिजुलीका तार नियमित जाँच गरौँ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
4: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
3: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
4: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
3: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
4: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
3: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ।
2: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसन्समा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59।
5: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौ। सबै बाल बालिकालाई विद्यालय पठाऊ। जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसाय कृषक बनौ। धर्म, संस्कृति, सम्पदाको जगेर्ना गरौ। मौलिक पहिचानको संरक्षण गरौ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौं। स्वच्छ, स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका इमाडोल ललितपुर।
6: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
5: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
6: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
5: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
6: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
5: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
6: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
5: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
6: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाइ जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
5: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
6: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
5: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
6: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरि सिद्धि सीता पाइला, काठमाडौँ।
3: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
4: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौँ।
3: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
4: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
3: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाउ।
4: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
3: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
4: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
3: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
4: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
3: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँ।
7: 14, 15, 14, 15, 14, 15, 14, 15
8: बजारमा नयाँ कि छैन? नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14, 15 ह्यास डायल गर्नु पर्ने रहेछ। त्यही भएर कण्ठ पारिरख्या
9: हो र दाइ।
8: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14, 15 ह्यास डायल गर्नु पर्ने रहेछ नि त।
9: 14, 15, 14, 15, 14, 15, 14, 15
8: मलाई पनि कण्ठै भयो दाइ।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
11: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर।
12: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
11: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
12: विशेषताहरू: रु 2 करोड सम्मको कर्जा सुविधा,
11: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
12: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
11: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौं।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौं।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौं। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौं। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं। मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
0: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँ।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: फायर टिभी फायर सेक्योर अल्ट्रा बुस्ट अनि 24 आवर सर्भिस अस्युरेन्सका साथ अब तपाईँको भाइनेट भएको छ अल गुण सम्पन्न इन्टरनेट र यसै खुसीमा भाइनेटले प्रदान गर्दैछ फ्री मल्टी टिभी 60 MBPS प्याकेजको साथमा 3 वटा र 4 MBPS प्याकेजको साथमा 2 वटा भाया टिभी भाइनेट अल गुण सम्पन्न इन्टरनेट सम्पर्क नम्बर 01-597-0444 र 98-010-4640
1: नेपाल आयल निगमको अनुरोध ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस् ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस् यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस् बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस् ग्यास पाइप रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस् अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस् सावधानी अपनाऊ दुर्घटनाबाट बचौ साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस् बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ नेपाल आयल निगम लिमिटेड बबरमहल काठमाडौँ
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: बनु न।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
2: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।
3: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय जावाल काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
2: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
2: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय जावाल।

स्पर्शे तामाङ अफिसियल युट्युब च्यानल। क्वालिटी फिल्म म्युजिकला आयोजनारी युनन ताइलबा क्वालिटी इन्टरटेनमेन्ट अवार्ड 2078 ला टप 5 नोमिनेसन दि परप तबरी सफल दातेल छारवाई नोब नोब दरारदा युट्युब च्यानल रि सब्सक्राइब लबरी युट्युब रि पर्से तामाङ अफिसियल युट्युब च्यानल सब्सक्राइब लसिगु रोजुगु।

हर्षे तामाङ अफिसियल युट्युब च्यानल। क्वालिटी फिल्म म्युजिकला आयोजनारी योनन ताइलबा क्वालिटी इन्टरटेनमेन्ट अवार्ड 2078 ला टप 5 नोमिनेसन दि परप तबरी सफल दातेल छार वाई नोब नोब दरार दा युट्युब च्यानल रि सब्सक्राइब लबरी युट्युब रि पर्से तामाङ अफिसियल युट्युब च्यानल सब्सक्राइब लसिगु रोजुगु।

पर्से तामाङ अफिसियल युट्युब च्यानल क्वालिटी फिल्म म्युजिक ल आयोजनारी युनन ताइलबा क्वालिटी इन्टरटेनमेन्ट अवार्ड 2078 ल टप 5 नोमिनेसन दि परप तबरी सफल दातेला छारवाई नोब नोब दरारदा युट्युब च्यानल रि सब्स्क्राइब लबरी युट्युब रि पर्से तामाङ अफिसियल युट्युब च्यानल सब्स्क्राइब लसिगु रोजुगु।

0: टाइम चेक
1: यति बेला साँझको छ बज्यो।
2: यस टाइम चेकको साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि भावनालाई सारो जस्तै गर्छ पुरा शीर्षै नै ठाडो नगाउँको।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: 14-15
6: बजारमा नयाँ कि छैन नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो साह्रै सस्तोमा खरिद गर्न परेमा *14-15 ह्यास डायल गर्नु पर्ने रहेछ त्यही भएर कण्ठ पारिरख्या
7: हो र दाइ।
6: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14-15 ह्यास डायल गर्नु पर्ने रहेछ नि त।
5: 14-15
6: मलाई पनि कण्ठै भयो दाइ।
8: नेपाल टेलिकम राष्ट्रको संचार।
9: तारकेश्वर नगरपालिका वडा नम्बर 9 कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
10: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौं।
9: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
10: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौं।
9: ग्यास बिजुलीका तार नियमित जाँच गरौं। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
10: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं।
9: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
10: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
9: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
10: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
9: तारकेश्वर नगरपालिका वडा नम्बर 9 कार्यालय मनमैजु काठ।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: फायर टिभी, फायर सेक्योर, अल्ट्रा बुस्ट अनि 24 आवर सर्भिस अस्योरेन्सका साथ अब तपाईँको भाइनेट भएको छ अल गुण सम्पन्न इन्टरनेट। र यसै खुसीमा भाइनेटले प्रदान गर्दैछ फ्री मल्टी टिभी 60 MBPS प्याकेजको साथमा 3 वटा र 40 MBPS प्याकेजको साथमा 2 वटा फायर टिभी। भाइनेट अल गुण सम्पन्न इन्टरनेट। सम्पर्क नम्बर 01-5970-444 र 98-010-4640।
1: नेपाल आयल निगमको अनुरोध, ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस्। ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस्। यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस्। बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस्। ग्यास पाइप, रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्। अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस्। सावधानी अपनाउ, दुर्घटनाबाट बचौ। साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस्। बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ। नेपाल आयल निगम लिमिटेड, बबरमहल, काठमाडौँ।
2: NBL सर्वसुलभ आवास कर्जा, बब्बाल फेस्टिवल अफर।
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बिमा संस्थान
2: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँको जनहितमा जारी सन्देश घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ
1: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ
1: ग्यास बिजुलीका तार नियमित जाँच गरौँ आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ
2: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ
1: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ मापदण्ड विपरीतका संरचना नबनाऊ
2: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल

अर्से तामाङ अफिसियल युट्युब च्यानल क्वालिटी फिल्म म्युजिकला आयोजनारी युनन ताइलबा क्वालिटी इन्टरटेनमेन्ट अवार्ड 2078 ला टप 5 नोमिनेसन दिपरप तबरी सफल दातेल छारवाई नोब नोब दरारदा युट्युब च्यानल री सब्सक्राइब लबरी युट्युब री पर्से तामाङ अफिसियल युट्युब च्यानल सब्सक्राइब लसिगो रोजुगु।

कर्से तामाङ अफिसियल युट्युब च्यानल। क्वालिटी फिल्म म्युजिकला आयोजनारी युनन ताइलबा क्वालिटी इन्टरटेनमेन्ट अवार्ड 2078 ला टप 5 नोमिनेसन दि परप तबरी सफल दातेल छार वाई नोब नोब दरार दा युट्युब च्यानल रि सब्सक्राइब लबरी युट्युब रि पर्से तामाङ अफिसियल युट्युब च्यानल सब्सक्राइब लसिगु रोजुगु।

स्पर्शे तामाङ अफिसियल युट्युब च्यानल। क्वालिटी फिल्म म्युजिक ल आयोजनारी योनन ताइलबा क्वालिटी इन्टरटेनमेन्ट अवार्ड 2078 ल टप 5 नोमिनेसन दि परप तबरी सफल दातेल छारवाई नोब नोब दरारदा युट्युब च्यानल रि सब्स्क्राइब लबरी युट्युब रि पर्से तामाङ अफिसियल युट्युब च्यानल सब्स्क्राइब लसिगु रोजुगु।

0: पुर महानगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट फुलदानी पुराना टायर खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमय वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक गल्ली खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तभित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका वडा नम्बर 23 थापाखेल ललितपुर।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
0: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौँ।
1: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
0: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौँ।
1: ग्यास बिजुलीका तार नियमित जाँच गरौँ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
0: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
1: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
0: वडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
0: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ।

0: ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नद किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा को झोला बोक्ने बानी बसालौँ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ। कोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौँ। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाइ जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ। महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, फुलचोक, ललितपुर।
1: ललितपुर महानगरपालिका, वडा नम्बर 24, तापाखेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाइ छुटको लाभ लियौ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ। यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म सम्पूर्ण वक्रता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिमाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका, वडा नम्बर 24।

0: यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
1: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
0: हो र, त्यहाँ के के को उपचार हुन्छ र?
1: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक, अल्सर, कोलाइटिस, फाइस, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
2: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-45-68-817, 98-41-66-32-76।
3: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसन्समा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ 3 कुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-46-30-310, 98-51-40-41-98, 98-41-25-59-57।
4: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाऊ। जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिक कृषक बनौँ। धर्म, संस्कृति, सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका, इमाडोल, ललितपुर।
5: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
6: आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
5: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
6: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
5: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
6: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
5: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
6: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटीपौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
5: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
6: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
5: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
6: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
5: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
6: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरि सिद्धि सीता पाइला, काठमाडौँ।

0: चेक
1: यति बेला बेलुकीको 7 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि गर्छ पुरा सिरसाधै नै ठाडो नो कम्प्रोमाइज।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा फाडो भएका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: Via TV, Via Secure, Ultra Boost, and 24 hour service assurance ka saath aba tapai ko Vinet bhayeko cha all good sampanna internet ra yesai khushi ma Vinet le pradan gardai cha free multi TV 60 Mbps package ko saath ma 3 bata ra 40 Mbps package ko saath ma 2 bata Via TV Vinet all good sampanna internet samparak number 01597044 ra 9810464410
1: Nepal Oil Nigam ko anurodh ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस्। ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस्। यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस्। बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आउत जाउत गराउनुहोस्। ग्यास पाइप रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस्। अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस्। सावधानी अपनाउ, दुर्घटनाबाट बचौ। साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस्। बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ। नेपाल आयल निगम लिमिटेड, बबरमहल, काठमाडौँ।
2: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जमी फोहोर नफालौ।
3: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ। रेन्टबाट बचौ।
2: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
3: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
2: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
3: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
2: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
3: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
2: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
3: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
2: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
3: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
2: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
3: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
2: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
3: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
2: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
3: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क सेन्ट र औषधिको सेवा समयमै लिऊ।
2: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
3: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
2: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँ।
4: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
5: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेंट खरीद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो बाइज।
1: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाउँ। जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित ओडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित ओडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसाय कृषक बनौँ। धर्म, संस्कृति, सम्पदाको जगेर्नाको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ, स्वास्थ्य र मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका, इमाडोल, ललितपुर।
2: पारस प्रयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत् सञ्जाल र सेवाको विविध पलमा तपाईँको बातचित तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
3: नेपाल टेलिकमको 4G भिडियो कल गर्दा

0: महानगरपालिका वडा नम्बर 23 थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदियौ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। करबाट निस्कने फोहोरलाई स्रोतमय वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौँ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौँ। ललितपुर महानगरपालिका वडा नम्बर 23 थापाखेल ललितपुर।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफाल।
0: वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौँ।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
0: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाउ।
0: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
0: वडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियौँ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौँ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
0: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौँ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ। ललितपुर महानगरपालिका नम्बर 24 तापाखेलको जनहितमा जारी सन्देश। आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छुपेर राखौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुन त दण्डनीय अपराध हो। फोहोर तोकेको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका रचनामा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लियौ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौ। यदि हालेको पाइएमा कानुन अनुसार जरिमाना हुने जानकारी गराइन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्तसम्म सम्पूर्ण बक्रुता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र

0: जरिमाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिमानामा 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौं। ललितपुर महानगरपालिका, वडा नम्बर 24, दापाखेल, ललितपुर। काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौं।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौं।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौं। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौं। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लियौ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौं। दण्ड बनाऊ।
1: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौं।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँ।
2: नागार्जुन नगरपालिकाको सिटमा जारी सन्देश।
3: आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
2: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
3: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
2: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
3: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
2: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
3: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
2: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
3: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
2: पर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
3: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
2: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यम लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
3: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
2: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
3: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय हरि सिद्धि सीता पाइला काठमाडौँ।
4: बजारमा नयाँ कि छैन, नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14-15 ह्यास डायल गर्नु पर्ने रहेछ, त्यही भएर कण्ठ पारिराख्या
5: हो र दाई।
4: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14-15 ह्यास डायल गर्नु पर्ने रहेछ नि त।
5: 14-15 मलाई पनि कण्ठै भयो दाई।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाडी गाउँ काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी, लामखुट्टेको

0: बासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौँ।
1: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
0: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाइ ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास, बिजुलीका तार नियमित जाँच गरौँ। आग लागि र डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
0: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
1: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौँ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
0: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौँ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
0: हाम्रा ऐतिहासिक पाटी पौवा, धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौँ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 5 को कार्यालय हाँडी गाउँ।

माया, ममता र स्नेहले रोगसँग लड्न सघाउँछ। ज्यानमा परेको प्रभावलाई राहत दिलाउँछ। रोग जसलाई पनि लाग्न सक्छ। सचेत बनौ, जीवन रक्षाका लागि सरकारको निर्देशन पालना गरौं। त्यसैले घृणा होइन, माया बाँडौं।

0: टाइम चेक
1: यति बेला रात को 8 बज्यो।
2: यस टाइम चेक को साथमा
3: शिवम सिमेन्ट
4: बाचायो गाह्रो नि पाउनलाई सारो जस्ते गर्छ पुरा शीर्षधै नै ठाडो नो कम्प्रोमाइज।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
5: उफ, यो नसा च्यापिएको र हड्डी खिएको दुखाइले त हिँडुल गर्नै गाह्रो भइसक्यो। ग्यास्ट्रिक र बाथले पनि उस्तै हैरान पार्यो।
6: अझै दुखाइ सहेर बस्ने त ललितपुरको टुटे पानीमा रहेको लन्जेभिटी हेल्थ होम जानुस् न।
5: हो र, त्यहाँ के के को उपचार हुन्छ र?
6: त्यहाँ हड्डी खिएको, नसा च्यापिएको, बाथ, युरिक एसिड, ग्यास्ट्रिक, अल्सर, कोलाइटिस, फाइस, फिस्टुला र फिसरको सफल उपचार हुन्छ। साथै पिनास, एलर्जी, माइग्रेन, डिप्रेसन र एन्जाइटी जस्ता समस्याको पनि प्रभावकारी उपचार गरिन्छ।
7: हाम्रा विशेष सेवाहरू अकुपंक्चर, फिजियोथेरापी, पञ्चकर्म, कपिट थेरापी, शिरोधारा, स्टिम बाथ तथा होल बडी मसाज। स्वस्थ, निरोगी र दीर्घ जीवनका लागि आजै सम्पर्क गर्नुहोस् लन्जेभिटी हेल्थ होम, स्वस्थ जीवनको भरोसा। सम्पर्क टुटे पानी ललितपुर 15 रिङ रोड नजिकै। फोन नम्बर 01-4568-817, 98-41-66-32-76।
8: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना। लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ। क्याम्पस लोकेसन काठमाडौँ तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क 01-4630-310, 98-51-40-41-98, 98-41-25-59।
9: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
10: महालक्ष्मी नगरपालिका ललितपुरको चेतनामूलक सन्देश। वडाबाट प्राप्त गर्ने सेवा सुविधाका लागि वडागत रूपमा नै सम्पर्क राखौँ। सबै बाल बालिकालाई विद्यालय पठाउँ। जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद र विवाह दर्ता सम्बन्धी व्यक्तिगत घटना दर्ताका लागि आफ्नो सम्बन्धित वडामा सम्पर्क राखी समयमा नै घटना दर्ता गरौँ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न आबद्ध योग्यता र कागजात बारे सम्बन्धित वडामा सम्पर्क राखी ब्याङ्किङ प्रणाली मार्फत मात्र सुविधा लिने गरौँ। आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिक कृषक बनौँ। धर्म, संस्कृति, सम्पदाको जगेर्ना गरौँ। मौलिक पहिचानको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ। स्वच्छ स्वास्थ्य सहर निर्माणका लागि फोहोर मैला व्यवस्थापनमा विशेष ध्यान पुर्याउँ। महालक्ष्मी नगरपालिका, इमाडोल, ललितपुर।
11: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 कार्यालय महाराजगंज काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
12: घर वरपर पानी जम्न नदी, लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ।
11: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
12: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा

0: उत्तरदायी नागरिक बनाऊ।
1: ग्यास बिजुली का तार नियमित जाँच गरौँ। आग लागेर डुबान जस्ता विपदबाट बच्न पूर्व सावधानी अपनाऊ।
0: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
1: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौँ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
0: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौँ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
0: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौँ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 3 को कार्यालय महाराजगंज काठमाडौँ।
2: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
0: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौ र डेङ्गुको जोखिमबाट बचौ।
1: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाउ।
0: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ।
1: ग्यास बिजुलीका तार नियमित जाँच गरौँ। आग लागेर डुबान जस्ता विपदबाट बच्न पूर्व सावधानी अपनाऊ।
0: सामाजिक सुरक्षा भत्ता पाउनु भएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौँ।
1: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौँ। पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
0: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौँ। मापदण्ड विपरीतका संरचना नबनाऊ।
0: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौँ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 4 को कार्यालय बालुवाटार काठमाडौँ।
3: बजारमा नयाँ कि छैन, नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *1415 ह्यास डायल गर्नु पर्ने रहेछ, त्यही भएर कण्ठ पारिराख्या।
4: हो र दाइ?
3: त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *1415 ह्यास डायल गर्नु पर्ने रहेछ नि त।
4: 1415 1415 1415 1415।
3: मलाई पनि कण्ठै भयो दाइ।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: नागार्जुन नगरपालिकाको जनहितमा जारी सन्देश।
7: आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ।
6: गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ।
7: लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ।
6: घरबाट निस्किने फोहोरलाई घरमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ।
7: सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ।
6: प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौँ।
7: हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौँ र संरक्षणमा सहभागी बनौँ।
6: कोर सिटी क्षेत्रमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली, नेवारी वास्तुकला झल्किने गरी मात्र निर्माण गरौँ।
7: समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउँ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउँ।
6: महानगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ।
7: सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ।
6: पैदल यात्रीको अधिकार सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ।
7: नागार्जुन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हरि सिद्धि सीता पाइला, काठमाडौँ।
8: ललितपुर महानगरपालिका, वडा नम्बर 23, थापा खेलको जनहितमा जारी सन्देश। आफ्नो घर, आँगन, कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी र पालिका ट्याङ्कीहरू नियमित सफा गरौँ र छोपेर राखौँ। करबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानुनत दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। घर निर्माण गर्दा जमिनको अवस्था हेरी नक्सा पास गरेर मापदण्ड अनुसार बनाऊ। मापदण्ड विपरीत बनेका संरचनाहरूमा क्षतिपूर्ति पाइने छैन। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। असोज महिनासम्म नियम अनुसारको कर बुझाई छुटको लाभ लिऊ। सेफ्टी ट्याङ्कीको फोहोर ढलमा नहालौँ। यदि हालेको पाइएमा कानुन अनुसार जरिवाना हुने जानकारी गरिन्छ। ललितपुर महानगरपालिकामा दर्ता भई नवीकरण हुन बाँकी उद्योग व्यवसायहरूको हकमा चालु आर्थिक वर्ष 2083-84 पौष मसान्त भित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गरेमा यस वर्षको व्यवसाय कर, बहाल कर र जरिवाना छुट हुनेछ। आर्थिक वर्ष 2074-75 देखि आर्थिक वर्ष 2080-81 सम्मको व्यवसाय करको जरिवाना 100% छुट हुने भएकोले तोकिएको समयमा कर तिरौ। ललितपुर महानगरपालिका, वडा नम्बर 23, थापा।

ललितपुर महानगरपालिकाको जनहितमा जारी सन्देश, आफ्नो घर आँगन कार्यस्थल र विद्यालय वरपर पानी जम्न नदिऊ। गमलाको प्लेट, फुलदानी, पुराना टायर, खाली ड्रम र पानीका ट्याङ्कीहरू नियमित रूपमा सफा गरौँ र छोपेर राखौँ। लामखुट्टेको टोकाइबाट बस्न पुरै शरीर ढाक्ने लुगा लगाऊ र सुत्दा सधैँ झुलको प्रयोग गरौँ। घरबाट निस्कने फोहोरलाई स्रोतमै वर्गीकरण गरौँ। हरियो र निलो बाल्टिनको प्रयोग गरौँ। सडक, गल्ली, खुल्ला चौर र नदी किनारमा फोहोर फाल्ने कार्य कानून त दण्डनीय अपराध हो। फोहोर तोकिएको गाडीमा मात्र विसर्जन गरौँ। प्लास्टिक मुक्त ललितपुर बनाउने अभियानमा सहयोग गरौँ। बजार जाँदा सधैँ कपडा वा जुटको झोला बोक्ने बानी बसालौ। हाम्रा ऐतिहासिक ढुङ्गे धारा, पोखरी, पाटी पौवा र बिहारहरू नगरका गहना हुन्। यिनको वरपर फोहोर नगरौं र संरक्षणमा सहभागी बनौ। कोर सिटी भित्र भित्री सहर क्षेत्रहरूमा घर निर्माण वा पुनर्निर्माण गर्दा महानगरको मापदण्ड अनुसार परम्परागत र सांस्कृतिक शैली नेवारी वास्तुकला झल्कने गरी मात्र निर्माण गरौं। समयमै सम्पत्ति कर, बहाल कर र व्यवसाय कर बुझाई जिम्मेवार नगरवासीको परिचय दिउ। समयमै कर बुझाउँदा पाइने छुटको लाभ लिउ। नगरपालिकाका सेवाहरू जस्तै राजस्व भुक्तानी, सिफारिस आदि डिजिटल र अनलाइन माध्यमबाटै लिन सकिने भएकाले प्रविधिको प्रयोग गरी समय र श्रमको बचत गरौँ। सार्वजनिक जग्गा, सडक र फुटपाथ मिचेर निर्माण सामग्री राख्ने, व्यापार गर्ने वा अनाधिकृत संरचना बनाउने कार्य नगरौँ। पैदल यात्रीको अधिकारको सम्मान गरौँ। फुटपाथ सधैँ खुल्ला राखौँ। ललितपुर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय, पुलचोक, ललितपुर।

मिस्टर अभिनव, सरी टु से, मुनाले ब्रेन ट्युमर भएको छ। सो उसँग अब धेरै समय छैन। अबको बाँकी समय भनेको उसलाई जिन्दगी रमाएर जिउन लगाउनुहोस्।

0: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँको जनहितमा जारी सन्देश। घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ। सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ।
1: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौं र डेङ्गुको जोखिमबाट बचौं।
0: जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ।
1: आफ्नो व्यवसाय तथा बहालकर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौं।
0: ग्यास, बिजुलीका तार नियमित जाँच गरौं। आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ।
1: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौं।
0: सडक, पेटी वा सार्वजनिक जग्गा अतिक्रम

0: मन गरी सामान नराखौ, पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ।
1: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ।
0: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ, मापदण्ड विपरीतका संरचना नबनाऊ।
1: ओडा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ।
0: तारकेश्वर नगरपालिका वडा नम्बर 9 को कार्यालय मनमैजु काठमाडौँ।
2: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: फायर टिभी फायर सेक्योर अल्ट्रा बुस्ट अनि 24 आवर सर्भिस अस्युरेन्सका साथ अब तपाईँको फायर नेट भएको छ अल गुण सम्पन्न इन्टरनेट र यसै खुसीमा बायोनेटले प्रदान गर्दैछ फ्री मल्टी टिभी 60 MBPS प्याकेजको साथमा 3 वटा र 40 MBPS प्याकेजको साथमा 2 वटा फायर टिभी बायोनेट अल गुण सम्पन्न इन्टरनेट सम्पर्क नम्बर 01-597-0444 र 98-010-4640
1: नेपाल आयल निगमको अनुरोध ग्यास सिलिन्डर सधैँ ठाडो अवस्थामा राख्नुहोस् र घाम तथा तातो स्थानबाट टाढा राख्नुहोस् ग्यास चुलो प्रयोग गरेपछि रेगुलेटर बन्द गर्न नबिर्सिनुहोस् यदि ग्यासको गन्ध आएमा तुरुन्तै चुलो नबाल्नुहोस् बिजुलीका स्विचहरू नछुनुहोस् र झ्याल ढोका खोली हावा आवत जावत गराउनुहोस् ग्यास पाइप रेगुलेटर र चुलो नियमित रूपमा जाँच गर्नुहोस् अनाधिकृत वा बिग्रिएको उपकरण प्रयोग नगर्नुहोस् सावधानी अपनाऊ दुर्घटनाबाट बचौ साथै इन्धनको प्रयोग आवश्यकता अनुसार मात्रै गर्नुहोस् र अनावश्यक रूपमा भण्डारण नगर्नुहोस् बजारको अवस्था तथा अन्तर्राष्ट्रिय पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तनका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा समय समयमा समायोजन हुन सक्ने जानकारी गराइन्छ नेपाल आयल निगम लिमिटेड बबरमहल काठमाडौँ
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
6: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्समा धमाधम भर्ना भइरहेको छ क्याम्पस लोकेसन काठमाडौँ 3 कुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ सम्पर्क 01-4630-310 98-51-40-41-98 98-41-25-59
7: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल काठमाडौँको जनहितमा जारी सन्देश घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र गाडीमा पठाऊ सडक र सार्वजनिक ठाउँमा जथाभावी फोहोर नफालौ
2: घर वरपर पानी जम्न नदी लामखुट्टेको वासस्थान नष्ट गरौँ र डेङ्गुको जोखिमबाट बचौ
1: जन्म मृत्यु विवाह जस्ता व्यक्तिगत घटना दर्ता अनलाइन मार्फत सहजै गरी प्रविधि मैत्री सेवाको लाभ उठाऊ
2: आफ्नो व्यवसाय तथा बहाल कर समयमै बुझाई ओडाको समग्र विकासमा उत्तरदायी नागरिक बनौ
1: ग्यास बिजुलीका तार नियमित जाँच गरौ आग लागेर डुबान जस्ता विपदबाट बस्न पूर्व सावधानी अपनाऊ
2: सामाजिक सुरक्षा भत्ता पाउनुभएका सम्पूर्ण लाभग्राहीले तोकिएको समयमै नवीकरण गराई सेवा निरन्तर प्राप्त गरौ
1: सडक पेटी वा सार्वजनिक जग्गा अतिक्रमण गरी सामान नराखौ पैदल यात्रीको अधिकार र सहरको सुन्दरता जोगाऊ
2: ओडा स्वास्थ्य प्रबन्धन केन्द्रबाट उपलब्ध हुने निशुल्क स्वास्थ्य परीक्षण र औषधिको सेवा समयमै लिऊ
1: स्वीकृत नक्सा अनुसार मात्र भवन निर्माण गरौ मापदण्ड विपरीतका संरचना नबनाऊ
2: हाम्रा ऐतिहासिक पाटी पौवा धारा र मन्दिरको संरक्षण गर्दै स्थानीय कला संस्कृतिको जगेर्ना गरौ
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 21 को कार्यालय ज्यावाल